0: आपको जाना नी कले के कले विनमाए ये कुर्बानो कसा बट बड़ कसा बट बड़ वट मिकुकी ये बिलतान है बिलतानो संस्कृति नाई ये पपरी कबुली पपरी कबुल कना ये सलचाली कना इश्तियार पसाब लवर कबुनाए कमी दूसना ये कमी दूस दौरान तीर्थ ये तुम बताती औश चिता वापसी जमाई
1: ओहो जबरदस्त फिर बेहतरीन बाजाम से नंद पूरा पावर प्ले रस्ते वहां जबरदस्त
0: फिर कमाल है तो होता उसका मिनवाल तो जमारूना खेंदे सुख से जमावा जरवी कटा दगे के सोरत वेदा चांजल के बाद मशर जी दे बाबा हत सलामुना सुख जमावा जरूरी
2: इरिटेबल बाउल सिंड्रोम या आईबीएस वेरे की दे बसे जे कम दे बाजो खल्को ता दसीम भी छी सीलियक डिजीज भी आगो वजह हम के देशी बाजो खल्को ता जे कम दे अल्सरेटो कोलाइटस दागे दा वजह हम के देशी ठीक छे जी बाजो खल्को ता जे कम दे वीट एलर्जी दा ग्लूटेन एलर्जी दा خصوصی علامات دی آگاہ ہم ور سر گورو چر عزت تکلیف سے سرا سیوا کی بعض خل کوئی ڈاکٹر صاحب سے مرچ مسالہ خرم آگے سر رات تکلیف سیوا کی بعض خل کوئی چیارا ڈاکٹر صاحب مونگ سرکا یا دا قسم شے استعمال گنا آگے سر سیوا کی بعض خل پکې دا وی چې راړ سه مونږ کوک وغیرہ یا صدا سه کولډ ڈرنکس چې کوم دي کاربونیټډ ڈرنکس هغه استعمال کوو نو هغه څه تکلیف سیوا کیږي. بعض خل وی چې را بریانی استعمال کوو نو هغه څه تکلیف سیوا کیږي. بعض خل وی چې را شورما وغیرہ یا داسې دا سموسې پکوړي دا چسپی بس پی خوراکونه چې کوم دي دا چې استعمال کوو دي څه تکلیف سیوا. نو دلته هر مریض چې کوم دي جدا جدا دي ټیک شو. بیا دا هغه چې کوم دي جدا جدا ټریټمنٹ کو نو الحمدلله د دې چې کوم دي په هم باندې کې بهترین علاج موجود دی. او ما چې کوم دي ډیر زیات مریضان د دې سي ټریټ کړی دي الحمدلله خلکو ته ډیر خیر راوړل.

हाँ जी ग्रहण उर्दिन को तासोरे रेडियो अमन एफ एम टी शरीय चार बटा ग्राम प्रोग्राम दी जमंग दिन औ दुनिया प्रोग्राम दिए भी नेत्र दो बजो पूरी तासो रेडियो अमन एफ एम टी शरीय चार बटा ग्राम बांदी और एक मैसेज कर दे मुंगता चा सोहबतपुर बलूचिस्तान से मैं सोहबतपुर बलूचिस्तान मैसेज दू कर दे दुनिया में सब कुछ आरजी है दूसरों ने दिया वही है और जो दूसरे ले जाएंगे वही जाएगा اپنا صرف ایک ہی ہے نیک عمل دارور دے جمگا دے دیر خستہ خبری منتا اکثر را لیگی وی دنیا کے ہر سچی کم دے آغا عارضی دے سچی تا بل چالور کا غبا غوسی اور سچی تالا بل چارا کنو آغا بتا دا آغا کی خود صرف یو شید آغا بتا سر پاتی کی گی آغا نیک عمل لے واقعی دے رضیات خ او زبردستی خبری دا جمگا رو را نظیر کوسو سیب دا دونم دے اکثر دې مونږ ته ډېره ښه او بهترینې خبرې رالیږي ډېره مهرباني ډېره شکریه د دوچی